यो आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यमा गत 2 अगस्तदेखि चलिरहेको जनगणनाको पहिलो चरणको स्वगणना प्रक्रिया आज समाप्त हुनेछ। भोलिदेखि यो जनगणनाको दोस्रो चरणको प्रक्रिया सुरु हुनेछ। यो प्रक्रिया सेप्टेम्बर 15 चल्नेछ। जनगणनाको दोस्रो चरणको प्रक्रियामा सरकारी रूपमा नियुक्त गरिएका गणकहरू स्वगणनाको तथ्याङ्क परीक्षणका लागि प्रत्येक घरमा पुग्नेछन्। सर्वसाधारणले आज मध्यरातसम्म ac.census.gov.in पोर्टलमा आफ्नो मोबाइल

मोबाइल नम्बर प्रयोग गरी ओटिपी मार्फत लगइन गर्न सक्नेछन्। आज मध्यरातसम्म खुला रहने यो पोर्टलमा असमिया, अङ्ग्रेजी सहित 14 वटा भाषामा नागरिकहरूले विवरण भर्न सक्नेछन्। यसका लागि डिजिटल नक्सामा आफ्नो घरको स्थान चिन्ह लगाउन सकिनेछ। यो विवरण बुझाएपछि प्राप्त भएको स्वगणना परिचय पछि अर्थात् भोलिदेखि गणक अधिकारीहरूलाई उपलब्ध गराउनु पर्नेछ। उल्लेख छ कि केन्द्र सरकारले यसपटकको जनगणनाका लागि 84 वटा प्रश्न निर्धारण गरेको छ। यी प्रश्नहरूमा अनुसूचित जाति, अनुसूचित जनजातिको मर्यादा लगायत जाति सम्बन्धी प्रश्न पनि समावेश गरिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आगामी 5 वर्षमा राज्यको पूर्वाधार क्षेत्रमा 1.5 लाख करोड रुपियाँको ठूलो लगानी गरिने घोषणा गर्नुभएको छ। देशको 80 स्वतन्त्रता दिवसको अवसरमा हिजो गुवाहाटीको खानापडामा केन्द्रीय रूपमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रममा सहभागी हुँदै डाक्टर शर्माले भन्नुभयो कि आगामी 5 वर्षमा सार्वजनिक सडक पूर्वाधार स्तरोन्नति, सरकारी विद्यालय, सहरी केन्द्र र ग्रामीण पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको छ। विगत 1 दशकमा राज्यको अर्थतन्त्र 3 गुणा बढेको जानकारी उहाँले गराउनुभयो। जागिरोडको सेमिकन्डक्टर उद्योगले राज्यको आर्थिक विकासमा नयाँ आयाम थप्ने आशा मुख्यमन्त्रीले व्यक्त गर्नुभयो। उहाँले हालैको बाढीबाट सर्वाधिक प्रभावित शिवसागर, सराइदेऊ, जोरहाट र गोलाघाट जिल्लाका प्रभावित प्रत्येक व्यक्तिको पुनर्स्थापना र 4 वटा जिल्लाको जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सरकारले कुनै प्रकारको पनि कसर बाँकी नराख्ने बताउनुभयो। यता राज्यमा बाल विवाह सम्बन्धी 12,194 वटा मुद्दा दर्ता भएको उल्लेख गर्दै डाक्टर शर्माले आगामी 1 नोभेम्बरदेखि 1 महिनाको लागि बाल विवाह विरुद्ध असम प्रहरीले सम्झौताहीन अभियान चलाउने जानकारी गराउनुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले देशको 80 स्वतन्त्रता दिवसको अवसरमा हिजो लोकभवनमा एट होम शीर्षक विशेष कार्यक्रमको आयोजना गर्नुभयो। असम पुलिस ब्यान्ड, 58 GTC, सिलङको पाइप पार्स ब्यान्ड र गुवाहाटीको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले मनमोहक प्रस्तुतिद्वारा यस कार्यक्रमलाई जीवन्त बनाए। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र वित्तमन्त्री जयन्त मल्ल बरुवाले स्वतन्त्रताको 80 वर्षे गौरवमय क्षणमा एकता, देशप्रेम र भारतको चिरन्तन चेतनाले उद्भासित यस कार्यक्रममा भाग लिनुभयो। ऐतिहासिक असम सम्झौता सम्पन्न भएको 41 वर्ष पूरा भएको अवसरमा हिजो अखिल असम छात्र सङ्गठनले लताशील खेल मैदानमा आयोजित एक कार्यक्रममा असम आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्यो। कार्यक्रममा भाग लिँदै अखिल असम छात्र सङ्घका मुख्य सल्लाहकार समुज्जल कुमार भट्टाचार्यले असम सम्झौताको प्रत्येक दफा अक्षरश पालना गर्न केन्द्र र राज्य सरकारसँग माग गरे। अर्कतर्फ असम सम्झौता कार्यान्वयन विभागका मन्त्री अतुल बराले सम्झौताको 41 वर्ष पूरा भएको अवसरमा सम्झौताका अधुरा दफाहरू द्रुत गतिमा कार्यान्वयन गर्न राज्य सरकारले इमान्दारी र प्रतिबद्धताका साथ काम गरिरहने बताउनुभयो। साथै उहाँले असम सम्झौताको भावनालाई अझ बलियो बनाएर सुरक्षित, समृद्ध र विकसित असम निर्माणको सङ्कल्प लिन सबैलाई आह्वान जनाउनुभयो। समग्र देशले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिको अवसरमा उहाँलाई श्रद्धापूर्वक स्मरण गरिरहेको छ। 3 पटक प्रधानमन्त्रीको पद सुशोभित गर्नुभएका अटल बिहारी वाजपेयीले सन् 2018 आजकै दिन अन्तिम सास लिनुभएको थियो। पुण्यतिथिको अवसरमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित पूर्व प्रधानमन्त्रीको समाधिस्थल सदैव अटलमा पुष्पाञ्जली अर्पण गर्नुभयो। पूर्व राष्ट्रपति रामनाथ कोविन्द, राज्यसभाका उपसभापति हरिवंश, लोकसभाका अध्यक्ष ओम बिरला, केन्द्रीय मन्त्री राजनाथ सिंह र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पनि पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

आकाशवाणी गुवाहाटीको महाबाहुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 31 गते आइतबार औ शुक्ल पक्षको चतुर्थी तिथि हो र समय यस बेला अपराह्नको 3:21:18 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। प्रस्तुत छ घोषकका चयनित गीतका कोसेली। साथै श्रोताहरूलाई ज्ञात गर्न चाहन्छौँ कि आज घोषक चयनित गीती कोसेलीबीच हामी कुरा गर्नेछौँ राष्ट्रिय चुट्किला दिवसबारे। तर पहिले आउनुहोस् सुनौँ कार्यक्रमको यो पहिलो गीत अन्जु देवीको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषकका चयनित गीतका कोसेली, साथै आज हामी कुरा गर्नेछौँ राष्ट्रिय चुट्किला दिवसबारे। श्रोताबिन, हाँसो नै उत्तम औषधि हो भन्ने भनाई हामीले बारम्बार सुन्दै आएका छौँ। आधुनिक जीवनको व्यस्तता, तनाव र अनिश्चितताका बीच मानिसहरूले मुस्कुराउन बिर्सिरहेको अवस्थामा हरेक वर्ष 16 अगस्तको दिन मनाइने राष्ट्रिय चुट्किला दिवस, जसलाई अङ्ग्रेजीमा टेले जोक डे भनिन्छ, त्यसले हामीलाई जीवनलाई अलिक हलुका रूपमा लिन र खुसी साट्न प्रेरणा दिन्छ। यस दिवसको मुख्य उद्देश्य भने मानिसहरूबीच हास्य रस बाँड्नु, मुस्कान फैलाउनु र दैनिक जीवनका मानसिक तनावहरूलाई केही क्षणका लागि भए पनि भुलाउनु हो। एउटा सानो मिठो मुस्कानले मानिसको अनुहारमा मुस्कान मात्र ल्याउँदैन, दुई अपरिचित व्यक्तिहरू वा टाढिएका सम्बन्धहरूलाई पनि जोड्ने ठूलो पुलको काम पनि गर्दछ। राष्ट्रिय चुट्किला दिवस सन्दर्भमा कुरा हामी जारी राख्नेछौँ। समय भएको छ अर्को एउटा गीतको। आउन सुनौ धीरा श्रेष्ठको कण्ठमा यो गीत।

श्रोताबिन, तपाईँहरू हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ घोषकका चयनित गीतका कोसेली। साथै हामी कुरा गरिरहेका छौँ राष्ट्रिय चुटकिला दिवसबारे। श्रोताबिन, स्वास्थ्यमा हास्यको सकारात्मक कस्तो प्रभाव पर्छ त? चिकित्सा विज्ञानका अनुसार मानिस खुसी भएर हाँस्दा शरीरमा एन्डोर्फिन नामक रसायन उत्पन्न हुन्छ, जसले तनाव घटाउन र मुड सुधार्न मद्दत गर्छ। हाँस्दा शरीरका मांसपेशीहरू हल्का हुन्छन् र मानसिक थकान मेटिन्छ। सहकर्मी, साथीभाइ वा परिवारसँग चुटकिला सेयर गर्दा आत्मीयता र सकारात्मक वातावरण सिर्जना हुन्छ। हास्यले मानिसलाई कठिन परिस्थितिमा पनि सकारात्मक दृष्टिकोण राख्न सघाउँछ। आजको डिजिटल युगमा चुटकिलाका स्वरूपहरू पनि फेरिएका छन्। पहिले गाउँघरका चौतारी वा भेलामा सुनिने कथा र चुटकिलाहरू अहिले सामाजिक सञ्जालमा अर्थात् मिम्स, छोटो भिडियो र मेसेजहरूमा सीमित भएका छन्। तर माध्यम जुनसुकै भए पनि यसले पुर्याउने सन्देश र दिने आनन्द भने उही एउटै नै रहेको छ। राष्ट्र चुटकिला दिवस सन्दर्भमा कुरा अझै पनि जारी राख्नेछौँ। समय भएको छ अर्को एउटा गीतको आउन सुनौँ। रामकृष्ण ढकालको कण्ठमा यो गीत।

श्रोताबिन, हास्यको सीमा र संवेदनशीलता कस्तो हुनुपर्छ त? चुट्केला भन्दा वा सेयर गर्दाखेरि कसैको धर्म, जात, लिङ्ग, अपङ्गता वा व्यक्तिगत भावनामा चोट नपुगोस् भन्ने कुरामा हामी सबैले सजग हुनुपर्छ। स्वस्थ र शुद्ध हास्यले मात्र समाजलाई जोड्छ, कसैलाई होच्याएर बनाएको चुट्किलाले मन दुखाउन सक्छ। जीवनका आफ्नै उताव चढाव र चुनौतीहरू छन्, तर तिनलाई सामना गर्ने उत्तम तरिका भनेको ओठमा मुस्कान कायम राख्नु हो। आजको यस चुट्किला दिवसमा कम्तीमा पनि एउटा राम्रो चुट्किला आफ्ना साथीभाइ र परिवारलाई सुनाऊ, उनीहरूलाई हँसाउँ र आफू पनि खुलेर हाँसौँ। तपाईँको दिन हाँसो र खुसीले परिपूर्ण रहोस्। यसैको साथ राष्ट्रिय चुट्किला दिवस सन्दर्भमा आजलाई यति नै। समय भएको छ कार्यक्रमको यो अन्तिम गीतको। सुनाइरहेका छौँ उदित नारायणको कण्ठमा।

श्रोताबिन उदित नारायणको यस गीतपछि नै आजका हाम्रो सम्पूर्ण कार्यक्रमहरू पनि यही टुङ्गाइरहेका छौँ। भोलि अपरान्हको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरूको साथ उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा लिइरहेका छौँ। आज्ञा दिनुहोस्। नमस्कार।